0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबल समूह एलमा क्रोएसियाले पनामा विरूद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टे बुदिमिरको गोलमा क्रोएसिया विजय भएको हो। पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग पराजित भएको थियो। पनामा पनि आफ्नो पहिलो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। समूह एलकै राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। पछिल्ला 5 विश्वकपमध्ये इङ्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। बराबरीपछि इङ्ल्यान्ड र घाना दुवैले 4-4 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा इङ्ल्यान्ड अघि छ। विश्वकपमा पोर्चुगलले उज्बेकिस्तानमाथि शानदार 5-0 जित निकालेको छ। समूह के अन्तर्गतको पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। जितसँगै पोर्चुगल समूह केको अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। क्रिस्टियानो रोनाल्डोले लगातार 6 फिफामा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउनु भएको छ।
4: फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 दुई हजार 2026 लगातार 6 विश्वकप खेल्दा 6 विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नुभएको हो। यसअघि क्यामरनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 विश्वकपमा रसिया विरुद्ध गोल गर्नुभएको थियो।
3: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। राजसपामा सभापति र वरिष्ठ नेता बाहेकका पदमा आज चुनाव हुने भएको छ। सो पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको केही समयमै नतिजा घोषणा गरिने जानकारी दिनुभयो। राजसपाको विधान अनुसार सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य हुनु पर्दैन। सोही नीति अनुसार सभापतिमा रवि लाभिजाने निर्विरोध हुनुभएको छ। सभापति पदमा अरू कसैले उम्मेद्वारी नदिएपछि उहाँ निर्विरोध हुनुभएको सो पार्टीको निर्वाचन आयोगले जनाएको छ। मुलुकका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
5: पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै 3 महिनादेखि मुलुकका विभिन्न ठाउँमा देखिएको रोग हालसम्म 11 जिल्लाका 82 ठाउँमा पुष्टि भएको बताएको छ। विभागका अनुसार गत चैत 4 गते मोरङ जिल्लाबाट शुरू भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितोवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लाञ्चोक जिल्लामा फैलिएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण तत्काल नियन्त्रणमा लिन उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी काम थालिएको बताउनुभयो। रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पंक्षी र पंक्षीजन्य सामग्रीको नष्ट गरेको छ। यसै गरी रोग फैलाउन सक्ने 9,89,000 अण्डा र 1,95,000 किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताउनु भएको छ। पशु सेवा विभागले पंक्षी पालक किसानलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाई साथ लागू गर्न र पंक्षीमा कुनै पनि असामान्य लक्षण देखिए पशु सेवा केन्द्रमा जानकारी गराउन भनेको छ।
3: गृहमन्त्री सुदन गुरुङलाई ब्रेकफास्ट खुवाएको होटलले अमलेटमा माछाको काँडा भेटिएपछि 3 लाख रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अमृतमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जरिवाना तिराइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रहरीलाई 3,00,000 रुपियाँ जरिवाना गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी सहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो। जिल्ला प्रशासन कार्यालयका प्रशासक अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य नराखेको पाइएको बताउनुभयो। खबर यति नै, नमस्कार।

ससुराली ज्वाई घरमा मलाई चाँटे भन्छन् ससुराली ज्वाई बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाई क्वाई जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी चोलो साडी भन्दा भन्दै गयो घर बारी उकालीमा टेक्ने लौरो समाउनेमा बाङ्गो जिन्दगीमा हुने भयो सधैँ।

साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे। चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला हामी जस्तो।

मरी जाने झोला हाम्रो छैन अजम्भरी, हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ, हातै लिउला जाले रुमाल सुनखानीमा सुन्छ, अर्कालाई बुझाउने मन आफै किन रुन्छ, माथिबाट

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: विश्वकप फुटबलमा कोलम्बिया र कङ्गो अहिले भिड्दैछन्। समूह केमा रहेको कोलम्बियाले पहिलो खेल जितेको छ भने कङ्गो पहिलो जितको खोजीमा छ। यसअघि समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टी बुदिमिरको गोलमा क्रोएसिया विजयी भएको हो। पहिलो खेलमा क्रोएसिया इङ्ल्यान्डसँग पराजित भएको थियो। पनामा पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो। पराजित भएसँगै पनामा प्रतियोगिताबाट बाहिरिएको छ। समूह एलकै राति भएको खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन्। पछिल्ला 5 विश्वकप मध्ये इङ्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। बराबरीपछि इङ्ल्यान्ड र घाना दुवैले 4-4 अङ्क जोडेका छन्। गोलन्तरको आधारमा इङ्ल्यान्ड अगाडि रहेको छ। चालु आर्थिक वर्षको 11 महिनामा 25,55,99,00,000 बराबरका बिजुली गाडी किनिएको छ। भन्सार विभागले 10,845 विद्युतीय सवारी साधन आयात भएका जनाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65,00,000,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि किनिएको छ। पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि विशेष अदालतको आदेशपछि हिरासतको पहिलो रात बिताउनु भएको छ। व्यवसायी दीपक पट्टसँग ठूलो रकमको कारोबार लगायत विषयमा अनुसन्धानका लागि अदालतले पौडेललाई हिरासतमा राख्न 7 दिनको म्याद दिएको छ। अदालतमा उहाँलाई हिरासतमा राख्ने वा नराख्ने विषयमा दुवै पक्षका वकिलले बहस गरेका छन्। पौडेल पक्षीय वकिल सुजाता केसी
4: अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28 पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो।
3: सरकारी वकिलका तर्फबाट बहस गर्ने अधिवक्ताले पौडेल उच्च पदस्थ व्यक्ति भइसकेका हुनाले मुद्दाको गम्भीरता धेरै हुने बताएका छन्।
5: नेपाल सरकारले प्रत्युत्तर गर्नुपर्ने अवस्था पनि रहेको छ र यस विषयमा अब प्रतिष्ठित व्यक्ति पनि हो वा त्यो भएको कारणले गर्दा त्यो कायमको गम्भीरता त्यसै बढ्छ भन्छ। हामीलाई हाम्रो कानुनले पनि के भन्छ भन्दाखेरि यदि कोही व्यक्ति चाहिँ ठुलो पद ओहदामा बसिसकेको अथवा त्यस्तो व्यक्तिहरू छ भने तसर्थ अनुसन्धान गर्नको लागि पनि सोही अनुसार चाहिँ म्याथअप गरी पाउनुहुन्छ।
3: नेपाल पन्छी संरक्षण संघले सुकराफाटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ।
6: हिजोदेखि सुरु भएको गणना 5 दिनसम्म चल्नेछ। गणनाका क्रममा वासस्थान, आहारा, संख्या, आनी बानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरुलाल डगौराले बताउनु भएको छ। उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाबाटा राष्ट्रिय निकुञ्जसँगको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ। सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो। यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ ICUCN को रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ। नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। यो चराको मुख्य वासस्थान शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान हो। तराईका प्राकृतिक घाँसे मैदानको विनाश, वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौराले बताउनु भएको छ। निकुञ्जमा गणनाका क्रममा सन् 2022 248, सन् 2023 211, 2025 184 सुनौलो तोपचरा फेला परेका थिए। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ।
3: कैलालीको गोदावरीमा वनका कर्मचारीले टेम्पो धकेलेर भिरबाट खसालेको घटनाका पीडितलाई 5,00,000 क्षतिपूर्ति दिइने भएको छ। गोदावरी 4 भीमदत्त राजमार्गमा पर्ने बाँसपानीमा जेठ 29 डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकी धनादेवी धामीको टेम्पो भिरबाट खसालिदिएका थिए। टेम्पो भिरबाट धकेलेको भिडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रतिवेदन पेश गर्न समय दिए पनि टेम्पो धनी थामीलाई 5,00,000 क्षतिपूर्ति दिने सहमतिपछि विवाद सल्टिएको छानबिन समिति संयोजक विष्टले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सुनारी तीन नवलपुर क्षेत्रमा रोपाई सुरु भएको छ। सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ। आयोजना अन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भई 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ। सिक्टा सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो।
1: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली रोपाइ चाहिँ किसानहरूको रोपाइ चाहिँ कम्प्लिट हुन्छ।
0: आयोजनाले पानी उपलब्ध गराउनु पर्ने 43,000 हेक्टर क्षेत्रमध्ये हाल झन्डै 22,000 हेक्टरमा पानी लगिएको छ। डुडुवा शाखाले सिंचाई गर्नुपर्ने 16,000 हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ। रासोपाको 79 केन्द्रीय सदस्यका लागि 400+ बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। निर्वाचित 79 मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्ने 4,000 हाराहारी प्रतिनिधि छन्। नवलपुरको गैंडाकोट नगरपालिकाले मही प्रवर्धन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्धन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे
2: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानुन बनाएर प्रतिबन्ध गरेको अवस्था होइन, तर अनौपचारिक रूपमा हाम्रो प्रयासले यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ। हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकलयुक्त पेय पदार्थ प्रयोग नगर्ने र यहीँ स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मोही दुधजन्य पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन, नीति औ नीतिलाई औपचारिक हुनुपर्छ, यो एउटा सुरुवात भनौँ।
0: किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागिएको उहाँले बताउनु भयो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। हर्मुज जलघाँटीको तनावले अलपत्र परेका 11,000 जहाज चालकहरूको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम सङ्गठन आइएमओका महासचिव आर्सेनियो डोमिनगोजले इरान, ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने बताउनु भएको छ। जलघाँटी खुलाउन अमेरिका र इरानबीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुपियोले पनि हर्मुज जलघाँटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुपियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ।
3: If Iran makes a decision, if its leadership makes a decision that they want to be a country instead of a revolutionary movement that exports terror, they're going to have an opportunity to do incredible things in Iran. I'm not promising you that that's the choice they're going to make. I'm saying if that's the choice that they make, then there will be opportunities, and those opportunities could include investment, as you've seen other countries in this region benefit from investment, from foreign direct investment.
0: डेङ्गी ज्वरोको फैलावट नरोकिएपछि श्रीलङ्कामा सेना तैनात सुरु गरिएको छ। अस्पतालहरूमा दैनिक 1,000+ बढी बिरामी आउन थालेपछि राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयले सेना, नौसेना र वायुसेनाका अधिकारीहरू खटिएको बताउनु भएको छ। यस वर्षमा लगभग डेङ्गीका 50,000 केस रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। विश्वकप फुटबलमा कोलम्बिया र कङ्गो भिडिरहेका छन्। समूह केमा रहेको कोलम्बियाले पहिलो खेल जितेको छ भने कङ्गो पहिलो जितको खोजीमा रहेको छ। यो खेलमा पहिलो हाफसम्म कुनै गोल भएको छैन। समूह एलमा क्रोएसियाले पनामा विरुद्ध 1-0 जित निकालेको छ। क्यानाडाको टोरन्टोमा भएको खेलमा एन्टे बुदिमिरको खोल गोलमा क्रोएसिया विजयी भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS गोरखा रेडियो हो।

0: जित निकालेको छ। समूहकी अन्तर्गतको पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्नुभयो। जितसँगै पोर्चुगल समूह केको अङ्क तालिकामा 4 अङ्कका साथ शीर्ष स्थानमा छ। समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। रोनाल्डोले लगातार 6 फिफा विश्वकपमा गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ।
1: फिफा विश्वकपको समूह के अन्तर्गत उज्बेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाउनु भएको हो। रोनाल्डोले सन् 2006 देखि 2026 सम्म लगातार 6 विश्वकप खेल्दा 6 वटै विश्वकपमा गोल गर्नुभएको छ। यसअघि समूहको पहिलो खेलमा कङ्गो विरुद्ध गोल गर्न असफल रोनाल्डोले उज्बेकिस्तान विरुद्ध 6 मिनटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनु भयो। रोनाल्डोले सन् 2006 को डेब्यू विश्वकपमा 1 गोल गर्नुभएको थियो भने सन् 2010 र 2014 पनि 1-1 गोल गर्नुभएको थियो। यस्तै सन् 2018 पनि स्पेन विरुद्ध ह्याट्रिक सहित 4 गोल गर्नुभएको थियो। सन् 2022 1 गोल गर्नुभएको थियो भने हाल अमेरिकामा भइरहेको विश्वकपमा पनि अहिलेसम्म 2 गोल गर्नुभएको छ। रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी समेत बन्नु भएको छ। उहाँले 41 वर्ष 138 दिन हुँदा उज्बेकिस्तान विरुद्ध गोल गर्नु भएको हो। यसअघि क्यामरनका रोजर मिलाले 42 वर्ष 39 दिनको हुँदा सन् 1994 को विश्वकपमा रसिया विरुद्ध गोल गर्नु भएको थियो।
0: अमेरिका पुर्याएका नेपालका 2 वटा मूर्ति फिर्ता गरिएको छ। न्यूयोर्क नेपाली महावाणिज्य दूतावासमा आयोजित समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देवीका मूर्तिको स्वामित्व हस्तान्तरण गरेको हो। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार 13 शताब्दीको काश्य पद्मपाणीको मूर्ति काठमाडौँ थम्बहिल विक्रमशील महाविहार भगवान बालको अनुपम कलाकृति मानिन्छ। मूर्तिको अन्तिम तस्विर सन् 1971 लिएको अभिलेखमा उल्लेख छ। सो मूर्ति सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको ठानिन्छ। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति सन् 1969 र 1983 बीच कुनै समय अमेरिका लगिएको अनुमान गरिएको छ। पछि यो मूर्ति न्युयोर्क महानगरीय सङ्ग्रहालयबाट बरामद गरिएको थियो। हस्तान्तरणपछि त्यो दुवै सम्पदालाई भोलि नेपाल पठाइनेछ। लोपन्मुख राउटे समुदायको सङ्ख्या घट्दै गएपछि उनीहरूलाई जोगाउन कर्णाली प्रदेश सरकारले राउटे नीति ल्याएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: करिब 20 वर्षको अवधिको तथ्याङ्कलाई हेर्ने हो भने राउटेको संख्या 618बाट झरेर अहिले 134मा खुम्चिसकेको छ। सामाजिक सुरक्षा भत्ताले मदिरा खाने, बाहिरी हस्तक्षेप र उचित स्वास्थ्य सेवा नपाउँदा राउटे समुदाय नाच्न थालेपछि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 जारी गरेको हो। यो नीतिले राउटेको पहिचानलाई जोगाउने मात्र नभएर अधिकारलाई समेत समेट्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाइ छ।
3: अहिले त राउटेले जोगाउनु पर्यो, यिनीहरू पनि मानव हुन् र यिनीहरूलाई जोगाउनको लागि भाइ हस्तक्षेप अलिक बढी हो। राउटे बस्तीमा अरू हामी गएर राउटे गएर मस्ती गरेका भिडियो पनि हेर्नु भएको कार्यालय भएको।
2: नीतिमा राउटे बस्तीमा अनधिकृत प्रवेशमा रोक लगाइएको छ भने समुदायमा मदिरा बिक्री वितरण र सेवनमा पनि कडाई गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत निशुल्क उपचार, उनीहरूकै इच्छा अनुसारको अस्थायी बसोबासको व्यवस्थालाई नीतिमा प्राथमिकतामा राखिएको छ। सरकारको नीतिपछि राउटे समुदाय पनि खुसी छन्। राउटे मुखिया बिरबहादुर साई: कल्याण, राजकोटी र शुभमसी गोत्रका यी राउटे समुदायहरू खेतीपाती गर्न र स्कूल जान मान्दैनन्। त्यसैले सरकारले उनीहरूको सिपलाई अन्नसँग साट्ने पुरानो परम्परागत पेसालाई जोगाउँदै आधुनिक संसारसँग सुरक्षित तहरूले जोड्न खोजेको देखिन्छ।
0: चालु आर्थिक वर्षको 11 महिनामा 25,55,99,00,000 बराबरका बिजुली गाडी किनिएको छ। भन्सार विभागले 10,845 वटा विद्युतीय सवारी साधन आयात भएका जनाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65,00,000,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 वटा विद्युतीय वाहन आयात भएका छन्। 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि आयात गरिएका छन्। बिएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बिएफएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो लहरको सतर्कता सूचना जारी गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको जनाएको छ। कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले चट्याङ तथा तातो लहर र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि विशेष अदालतको आदेशपछि हिरासतको पहिलो रात बिताउनु भएको छ। व्यवसायी दीपक भट्टसँग ठूलो रकमको कारोबार लगायत विषयमा अनुसन्धानका लागि अदालतले पौडेललाई हिरासतमा राख्न 7 दिनको म्याद दिएको छ। अदालतमा उहाँलाई हिरासतमा राख्ने विषयमा दुवै पक्षका वकिलले बहस गरेका छन्। पौडेल पक्षी वकिल सोजता केसी
4: राडारमा राखेर अनुसन्धान हुँदैछ भन्ने जसले पोल गर्नुहुन्छ उहाँलाई न सहप्रतिवादी बनाइन्छ न त उहाँ कसै गरी त्यहाँ नेक्सस नहुनुहुन्छ। तर उहाँहरूले गरेकै बयानका आधारमा चाहिँ मिथ

0: पौडेललाई अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28 पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो।
1: सरकारी वकिलका तर्फबाट बहस गर्ने अधिवक्ताले पौडेल उच्च पदस्थ व्यक्ति भइसकेका हुनाले मुद्दाको गम्भीरता धेरै हुने बताएका छन्।
2: नेपाल सरकारले प्रत्युत्तर गर्नुपर्ने अवस्था पनि रहेको छ र यस विषयमा अब प्रतिष्ठित व्यक्ति पनि हो वा त्यो भएको कारणले गर्दा त्यो कायमको गम्भीरता त्यसै बढ्छ भन्छ हामीलाई। हाम्रो कानुनले पनि के भन्छ भन्दाखेरि यदि कोही व्यक्ति चाहिँ ठुलो पद ओहदामा बसिसकेको अथवा त्यस्तो व्यक्तिहरू छ भने कसरी अनुसन्धान गर्नको लागि पनि सोही अनुसार चाहिँ म्याथअप गरी पाउनुको लागि विनम्र अनुरोध गर्छ।
1: नेपाल पन्छी संरक्षण संघले शुक्लाफाँट राष्ट्रिय निकुञ्जसँगको सहकारी तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ।
3: गणना 5 दिनसम्म चल्नेछ। गणनाका क्रममा वासस्थान, आहारा, संख्या, आनी बानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरूलाल डगौराले बताउनु भएको छ। उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाबाट राष्ट्रिय निकुञ्ज संघको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ। सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो। यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ। नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। यो चराको मुख्य वासस्थान शुक्लाफाँट राष्ट्रिय निकुञ्जको खासे मैदान हो। तराईका प्राकृतिक खासे मैदानको विनाश, वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौराले बताउनु भएको छ। निकुञ्जमा गणनाका क्रममा सन् 2022 248, सन् 2023 211, 2025 184 सुनौलो तोपचरा फेला परेका थिए। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ।
1: डेङ्गी ज्वरोको फैलावट नरोकिएपछि श्रीलङ्कामा सेना तैनाथ गरिएको छ। अस्पतालहरूमा दैनिक 1000 बढी बिरामी आउन थालेपछि राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयले सेना, नौसेना र वायुसेनाका अधिकारी खटिएको बताउनु भएको छ। यस वर्षमा लगभग डेङ्गीका 50,000 बिरामी रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। यसअघि सन् 2017 186,000 व्यक्तिमा संक्रमण पुष्टि गरिएकोमा 440 मृत्यु भएको थियो। अमेरिकी सिनेटले इरान युद्ध अन्त्य गर्न तथा फेरि हमला गर्नुअघि संसदको अनुमति लिन राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ। सिनेटमा बहुमत रिपब्लिकनहरूकै केही सदस्यको सहयोगमा डेमोक्राटहरूले 48 विरुद्ध 50 मत पाएका छन्। यस्तो निर्देशन तल्लो सदनबाट पनि पारित भइसकेको छ। प्रस्ताव पास गर्ने रिपब्लिकन मध्ये एकजना चक स्कुमर पनि हुनुहुन्छ।
4: Madam President, for years, Trump promised to put maximum pressure on Iran, but he ended up delivering maximum confusion, maximum chaos, maximum cost to the American people with his disastrous war. Every second this war continues, the cost to the American people go up.
1: दुवै सदनले निर्देशन दिए पनि राष्ट्रपति ट्रम्पका लागि यो बाध्यकारी भने हुने छैन। र विश्वकप फुटबलका समूह चरणका 2 खेल जित्दै कोलम्बिया नकआउटमा प्रवेश गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुल खबर रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिका पुर्याएका नेपालका दुईवटा मूर्ति फिर्ता गरिएको छ न्युयोर्क नेपाली महावाणिज्य दूतावासमा आयोजित समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देवीका मूर्तिको स्वामित्व हस्तान्तरण गरेको हो दूतावासले जारी गरेको विज्ञप्ति अनुसार 13 शताब्दीको काश्य पद्मपाणीको मूर्ति काठमाडौँ थम्बहिल विक्रमशील महावीर भगवान बहालको अनुपम कलाकृति मानिन्छ सो मूर्तिको अन्तिम तस्विर सन् 1971 लिएको अभिलेखमा उल्लेख छ सो मूर्ति सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको ठानिएको छ त्यस्तै 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति सन् 1969 र 1983 बीच कुनै समयमा अमेरिका लगिएको अनुमान गरिएको छ पछि यो मूर्ति न्युयोर्क महानगर सङ्ग्रहालयबाट बरामद गरिएको थियो हस्तान्तरणपछि दुवै सम्पदालाई भोलि नेपाल ल्याइनेछ सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सुनारी तीर नवलपुर क्षेत्रमा रोपाई सुरु भएको छ सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ आयोजना अन्तर्गत निर्माणाधीन डुडुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भई 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ सिक्टा सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँधबाट पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो
4: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली

0: रोपाइ चाहिँ किसानहरूको रोपाइ चाहिँ कम्प्लिट हुन्छ।
1: आयोजनाले पानी उपलब्ध गराउनु पर्ने 43,000 हेक्टर क्षेत्रफलमध्ये हाल झन्डै 22,000 हेक्टरमा पानी लगिएको छ। डुडुवा शाखाले सिँचाइ गर्नुपर्ने 16,000 हेक्टर क्षेत्रका लागि नहर निर्माणको काम भइरहेको छ। रासोपाको 900 केन्द्रीय सदस्यका लागि 400 बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भएकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। निर्वाचित 900 मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिनेछ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्न 4,000 हरहरी प्रतिनिधि छन्। नवलपुरको गैंडाकोट नगरपालिकाले मही प्रवर्धन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम र अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्धन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे:
2: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानुन बनाएर प्रतिबन्ध गरेको अवस्था होइन, तर अनौपचारिक रूपमा हाम्रो प्रयासले, अब यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ, हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू, नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकलयुक्त पेय पदार्थ प्रयोग नगर्ने र यहीँ स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मोही दुधजन्य पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन, नीति औ नीतिलाई औपचारिक हुनुपर्छ, यो एउटा सुरुवात भनौँ।
1: किसानलाई फाइदा पुगोस् भनेर कार्यक्रममा मही प्रयोग गर्न लागि उहाँले बताउनु भयो। स्थलीय युद्ध सम्मेलन आज लन्डनमा समापन हुँदैछ। दुई दिने सम्मेलनमा वरिष्ठ स्थल सैनिक अधिकारी, नीति निर्माता र प्रतिरक्षा उद्योग तथा अध्ययन संस्थाका कर्मचारी अधिकारी सहभागी भएका छन्। सम्मेलनलाई किनोट सम्बोधन गर्दै बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफ जनरल सर रोली वाकरले युरोपको पूर्वी क्षेत्रमा आगामी एक वर्षमा स्वचालित प्रविधिको वृद्धि हुनुपर्ने बताउनु भएको छ। स्वचालित प्रविधि प्रयोग गर्न नसकेमा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्ने उहाँको भनाइ छ। युक्रेनमा परीक्षण गरिएका 50 नयाँ प्रविधि सफल भएका भन्दै वर्करले सैनिकहरूलाई ड्रोनको संख्या बढाउनु पर्ने बताउनु भएको छ। प्रविधि विस्तारका लागि 300 मिलियन पाउन्ड लगानी गरिएकोमा प्रतिफलस्वरूप 10,000 ड्रोन सैनिकहरूको हातमा पुगिसकेको वर्करले बताउनु भएको छ। हर्मुज जलघाँटीको तनावले अलपत्र परेका 11,000 जहाज चालकहरूको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम सङ्गठन आइएमओका महासचिव आर्सेनियो डोमेन गोएसले इरान, ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने बताउनु भएको छ। जलघाटी खुलाउन अमेरिका र इरानबीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने हर्मुज जलघाटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुबियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ।
3: If its leadership makes a decision that they want to be a country instead of a revolutionary movement that exports terror.
1: Khabar kina namaskar.
4: Yo BFBS Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री एवं राजपा वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै काठमाडौँ फिर्ता हुनुभएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शाह काठमाडौँ फर्किनु भएको छ। प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो। हिजो बन्द सत्रमा सहभागी हुनुभएको थियो। चितवनमा रहँदा उहाँले सौरा हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटरिनरी एसोसिएसनका अध्यक्ष गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
4: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खान भएन होइन त्यो सरकारले तोक्दिएको नि त यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे बाँकी क्षेत्रको बाट उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन अन्डा पनि खान मिल्यो तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरह हुन्छ कि बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका तौलिक कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
4: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्न मेन रोगै लगाउने हो र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के छ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन त्यो हामी चाहिँ रोग गर्नुपर्ने हुन्छ अनि यो मेन प्रहरी प्रशासनले भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पार्टमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ सर्भिलेन्स गर्ने अनि त्यो कहाँ जस्तै कुनै कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने स्याम्पललाई टेस्ट गराउने त्यसको त्यो चाहिँ काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
4: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पनि त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि।
3: चालु आर्थिक वर्षको 11 महिनामा 25,55,49,00,000

0: बराबरका बिजुली गाडी किनिएको छ। भन्सार विभागले 10,845 वटा विद्युतीय सवारी साधन आयात भएका जनाएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका गाडी आएका छन्। यो अवधिमा 5,65 करोड बराबरका 50 किलोवाट क्षमताका 3,680 वटा विद्युतीय वाहन आयात भएका छन्। 51 किलोवाटदेखि 100 किलोवाटका गाडी पनि आयात भएका छन्। नेपाल पन्छी संरक्षण संघले शुक्लाफाँड राष्ट्रिय निकुञ्ज संघको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ।
1: गणना 5 दिनसम्म चल्नेछ। गणनाका क्रममा वासस्थान, आहारा, संख्या, आनी बानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरूलाल डगौराले बताउनु भएको छ। उहाँका अनुसार सन् 2014 निरन्तर रूपमा शुक्लाफाँडा राष्ट्रिय निकुञ्ज संघको सहकारीमा सुनौलो तोप चराको गणना हुँदै आएको छ। सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो। यो चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ। नेपालमा तोपचराका छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरेर 4 प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोपचरा संरक्षणका हिसाबले अत्यन्तै संवेदनशील मानिन्छ। यो चराको मुख्य वासस्थान शुक्लाफाँडा राष्ट्रिय निकुञ्जको घाँसे मैदान हो। तराईका प्राकृतिक घाँसे मैदानको विनाश, वासस्थानको संकुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौराले बताउनु भएको छ। निकुञ्जमा गणनाका क्रममा सन् 2022 248, सन् 2023 211, 2025 184 सुनौलो तोपचरा फेला परेका थिए। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दो क्रममा छ।
0: भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतंक नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ। बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार बन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य छ। अमेरिकी सिनेटले इरान युद्ध अन्त्य गर्न वा फेरि हमला गर्नुअघि संसदको अनुमति लिन राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ। सिनेटमा बहुमत रिपब्लिकनहरूकै केही सदस्यको सहयोगमा डेमोक्राटहरूले 48 विरुद्ध 50 मत पाएका छन्। यस्तो निर्देशन तल्लो सदनमा पनि पारित भइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS कुल कार्य रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बेलायती सेनाको क्युजिएलआरको टोली एक्सपेडिसन टाइगर एटलासका लागि मोरक्को पुगेको छ।
1: 4,167 मिटर अग्लो टोपवाल हिमाल आरोहण समेत गर्न रेजिमेन्टको टोली मोरक्को इम्लिल गाउँमा पुगेको हो। रेजिमेन्टका अनुसार मोरक्केली शाही सेनाको टोलीसँग सहकारी गरी आरोहण गर्ने एक्सर्साइज जुलाई 5 तारिकसम्म चल्नेछ। दुई सेनाबीच सहकारी बढाउन एक्सर्साइज आयोजना गरिएको रेजिमेन्टले जनाएको छ। औषधोपचार, सञ्चार अभ्यास, रुट योजना र सांस्कृतिक चेतना जस्ता विषयमा पनि अभ्यास गरिनेछ। अभ्यास अन्तर्गत जुलाई 1 तारिकमा टोपकाल हिमाल आरोहण गर्ने योजना छ। रेजिमेन्टको 68 वार्षिकोत्सवको अवसरमा यो अभ्यास आयोजना गरिएको छ। अभ्यासमा टोलीका 6 सदस्यले समर माउन्टेन फाउन्डेसन कोर्स पनि गर्नेछन्। अभ्यासको नेतृत्व स्टाफ सार्जेन्ट सुभित बानिया र सार्जेन्ट समीर राईले गर्नुभएको छ।
0: लोपोनबुक राउटे समुदायको संख्या घट्दै गएपछि उनीहरूलाई जोगाउन कर्णाली प्रदेश सरकारले राउटे नीति ल्याएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: करिब 20 वर्षको अवधिको तथ्याङ्कलाई हेर्ने हो भने राउटेको संख्या 618 झरेर अहिले 134 खुम्चिसकेको छ। सामाजिक सुरक्षा भत्ताले मदिरा खाने, बाहिरी हस्तक्षेप र उचित स्वास्थ्य सेवा नपाउँदा राउटे समुदाय नाच्न थालेपछि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 जारी गरेको हो। यो नीतिले राउटेको पहिचानलाई जोगाउने मात्र नभएर अधिकारलाई समेत समेट्ने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाइ छ।
3: पहिले त राउटेले जोगाउनु पर्यो, यिनीहरू पनि मानव हुन् र यिनीहरूलाई जोगाउनको लागि भाइ हस्टेज अलिक बढी हो। राउटे बस्तीमा अरू हामी गएर राउटे गएर मस्ती गरेर भिडियो पनि हेर्नु भएको छ कार्यालय भएको।
2: नीतिमा राउटे बस्तीमा अनधिकृत प्रवेशमा रोक लगाइएको छ भने समुदायमा मदिरा बिक्री वितरण र सेवनमा पनि कडाई गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत निशुल्क उपचार, उनीहरूकै इच्छा अनुसारको अस्थायी बसोबासको व्यवस्थालाई नीतिमा प्राथमिकतामा राखिएको छ। सरकारको नीतिपछि राउटे समुदाय पनि खुसी छन्। राउटे मुखिया बिरबहादुर साई, कल्याण, राजकोटी र शुभमसी गोत्रका यी राउटे समुदायहरू खेतीपाती गर्न र स्कूल जान मान्दैनन्। त्यसैले सरकारले उनीहरूको सिपलाई अन्नसँग साट्ने पुरानो परम्परागत पेसालाई जोगाउँदै आधुनिक संसारसँग सुरक्षित तहरले जोड्न खोजेको देखिन्छ।
0: नवलपुरको गैंडाकोट नगरपालिकाले मई प्रवर्तन कार्यक्रम ल्याएको छ। पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अरू पेय पदार्थलाई निरुत्साहित गर्दै मईलाई प्रवर्तन गरिएको पालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादी,
4: आधिकारिक रूपमा नीतिगत निर्णय अथवा कानुनी रूपमा कानून बनाएर प्रतिबन्ध गरेको अवस्था होइन, तर अनौपचारिक रूपमा हाम्रो प्रयासले यो केन्द्रीय नीतिमा सँग पनि जोडिने विषय हुन्छ। हाम्रो प्रयासले स्थानीय स्तरमा हुने कार्यक्रमहरू, नगरपालिकाले गर्ने कार्यक्रमहरूमा केमिकल युक्त पेय पदार्थ प्रयोग नगर्ने र यही स्थानीय उत्पादित स्वास्थ्यका लागि राम्रो हुने मोही दुधजन्य

0: पदार्थलाई प्रयोग गर्ने भने हाम्रो एउटा सामान्य यो अभियान जस्तै भनौँ होइन, नीति अब नीतिलाई औपचारिक हुनुपर्छ, यो एउटा सुरुवात भनौँ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता भालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौँ फर्किनु भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार शाह काठमाडौँ फर्किनु भएको हो। प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो। हिजो बन्द सत्रमा सहभागी हुनुभएको थियो। चितवनमा रहँदा उहाँले सौरा हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो। स्थल युद्ध सम्मेलन आज लन्डनमा समापन हुँदैछ।
2: दुई दिने सम्मेलनमा वरिष्ठ स्थल सैनिक अधिकारी, नीति निर्माता र प्रतिरक्षा उद्योग तथा अध्ययन संस्थाका अधिकारी सहभागी भएका छन्। सम्मेलनलाई किनोट सम्बोधन गर्दै बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले युरोपको पूर्वी क्षेत्रमा आगामी एक वर्षमा स्वचालित प्रविधिको वृद्धि हुनुपर्ने बताउनु भएको छ। स्वचालित प्रविधि प्रयोग गर्न नसकेमा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्ने उहाँको भनाइ छ। युक्रेनमा परीक्षण गरिएका 50 नयाँ प्रविधि सफल भएका भन्दै वाकरले सैनिकहरूलाई ड्रोनको संख्या बढाउनु पर्ने बताउनु भएको छ। प्रविधि विस्तारका लागि 300 मिलियन पाउन्ड लगानी गरिएकोमा प्रतिफल स्वरूप 10,000 ड्रोन सैनिकहरूको हातमा पुगिसकेको वाकरले बताउनु भएको छ।
1: होर्मुज जलमार्गको तनावले अलपत्र परेका 91,000 जहाज चालकको उद्धार गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मेरिटाइम संगठन आइएमओका महासचिव आर्सेनियो डोमिनेजले इरान, ओमान र अमेरिकासँग मिलेर उद्धार अभियान चलाइने जानकारी दिनुभएको छ। जलघाँटी खुलाउन अमेरिका र इरानबीच सहमति भए पनि लागू नहुँदा उद्धार गर्नुपर्ने अवस्था आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने होर्मुज जलघाँटीमा कसैले पनि शुल्क उठाउन नमिल्ने बताउनु भएको छ। पश्चिम एसियाली मुलुकको भ्रमणका क्रममा मन्त्री रुबियोले इरानका लागि राम्रो मौका छ भन्नुभएको छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्द्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा बन्द्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्द्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। पालिकाले पहिलो चरणमा बाँदरको खोजी र अध्ययनका लागि 5 लाख बजेट समेत छुट्याएको छ। बाँदरको बन्द्याकरणका लागि प्राविधिक जनशक्ति परिचालन उपकरण स्थापन र सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष राईको भनाइ छ। नारायणगढ़मा जारी रासुपाको महाधिवेशनमा मतदान पनि ढिला हुने भएको छ। आज बिहान 9 बजेदेखि नै मतदान शुरू गर्ने तालिका ल्याए पनि अझै शुरू हुन सकेको छैन। 80 वटा विद्युतीय उपकरणबाट मतदान गरिने रासुपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। रासुपाको 900 सदस्य केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दिएका छन्। निर्वाचन आयोगले गएको 3 महिनामा मुलुकभर 1,81,000 नयाँ मतदाता थपिएको जानकारी दिएको छ। फागुन 21 को चुनावपछि 1,81,367 मतदाता थपिएको आयोगको भनाइ छ। गएको आम चुनावमा 1,89,03,699 मतदाता कायम थिए। आउँदो स्थानीय तह चुनावको तयारीका लागि मतदाता नामावली अध्यावधिक मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको काम भइरहेको आयोगले जनाएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्न नयाँ तालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले नयाँ कार्यतालिका जारी गर्दै विभिन्न प्रकारका सदस्यता सम्बन्धी काम आउँदो 20 गतेसम्म सम्पन्न गर्ने जानकारी दिएको हो। गएको जेठ 28 गतेपछि क्रियाशील सदस्यता अध्यावधि गर्न छुटेका सदस्यले आफै अध्यावधि गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन सम्बन्धी काम पनि असार 20 गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ। कांग्रेसले 15 महाधिवेशन लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पनि खटाएको छ। ती प्रतिनिधिले आउँदो 20 गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरणको समन्वय र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले सदस्यता वितरणमा 35 वर्ष मुनिका युवाको सहभागिता बढ़ाउने लक्ष्य राखेको छ। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम भइरहेको पनि उहाँको भनाइ छ। बेलायती सेनाको क्यूजीएलआर टोली एक्सपेडिशन टाइगर एटलासका लागि रक्को पुगेको छ।
1: 4,167 मिटर अग्लो टोपवाल हिमाल आरोहण समेत गर्न रेजिमेन्टको टोली मोरक्को इम्लिल गाउँमा पुगेको हो। रेजिमेन्टका अनुसार मोरक्केली शाही सेनाको टोलीसँग सहकारी गरी आरोहण गर्ने एक्सर्साइज जुलाई 5 तारिकसम्म चल्नेछ। दुई सेनाबीच सहकारी बढाउन एक्सर्साइज आयोजना गरिएको रेजिमेन्टले जनाएको छ। औषधोपचार, संचार अभ्यास, रूट योजना र सांस्कृतिक चेतना जस्ता विषयमा पनि अभ्यास गरिनेछ। अभ्यास अन्तर्गत जुलाई 1 तारिकमा टोपकाल हिमाल आरोहण गर्ने योजना

0: सम्मेलनमा छ। रेजिमेन्टको 68 वार्षिकोत्सवको अवसरमा यो अभ्यास आयोजना गरिएको छ। अभ्यासमा टोलीका 6 सदस्यले समर माउन्टेन फाउन्डेसन कोर्स पनि गर्नेछन्। अभ्यासको नेतृत्व स्टाफ सार्जेन्ट सुभित बानिया र सार्जेन्ट समीर राईले गर्नुभएको छ।
1: सिक्टा सिंचाई आयोजनाले पानी प्रवाह थालेपछि बाँकेको राप्ती सोनारी 3 नबलपुर क्षेत्रमा रोपाई शुरू भएको छ। सिक्टा सिंचाई आयोजनाले हालसम्म बाँकेका 22,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराएको जनाएको छ। आयोजना अन्तर्गत निर्माणाधीन डडुवा शाखा नहर सम्पन्न भएपछि सिंचाई क्षेत्र विस्तार भई 30-32,000 हेक्टरसम्म पुग्ने अपेक्षा गरिएको छ। टा सिंचाई आयोजनाका इन्जिनियर विकास विष्टले आयोजनाको मुख्य बाँध पूर्वी तथा पश्चिम मूल नहर मार्फत पानी सञ्चालन भइरहेको जानकारी दिनुभयो।
2: सामान्यतया असारको पहिलो दोस्रो हप्तादेखि बाँकेका किसानहरूलाई ब्याटको लागि र नहरको नजिकको क्षेत्रको लागि रोपाइ सुरु गर्नको लागि चाहिँ अहिले चाहिँ हामीले पानी चाहिँ दिइरहेका छौँ र मलाई लाग्छ यो असारको अन्तिमसम्म चाहिँ हामीले जुन जुन क्षेत्रमा हामीले सिक्टा सिंचाई आयोजनाले पानी दिन सक्छ त्यो ठाउँमा चाहिँ एज अ कम्प्लिटली रोपाई चाहिँ किसानहरूको रोपाई चाहिँ कम्प्लिट हुन्छ।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: 5,27 करोड रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्रेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000 5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 7 विशेष अदालतमा आज पनि बयान लिइँदैछ। विशेष अदालतका सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अर्यालसहित 7 बयान भइरहेको हो। बयान आजै पूरा भएमा थुन्चेक बहस हुनेछ। आयोगले अस्ति सोमबार अर्यालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुलबाउरका नेपाल प्रतिनिधि मुनिर राज मल्ल सहितलाई अदालतमा उपस्थित गराएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10,13 करोड रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको दावीसहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्ध्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारसँगको समन्वयमा बन्ध्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। पालिकाले पहिलो चरणमा बाँदरको खोजी र अध्ययनका लागि 5,00,000 बजेट छुट्याएको छ। बाँदरको बन्ध्याकरणका लागि प्राविधिक जनशक्ति परिचालन, उपकरण व्यवस्थापन र सम्बन्धित निकायसँग सहकार्य गरिने अध्यक्ष राईको भनाइ छ। कोशी प्रदेशसभा भवन जलेको 9 बितिसक्दा पनि प्रदेशसभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ।
1: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल,
2: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
1: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8,00,000 रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का,
3: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 भाडामा लिएर 82 माघ 25 प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ।
0: सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला

नदिने रोजगारदातामाथि कारवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कारवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम भइरहेको पनि उहाँको भनाइ छ। तराई मधेस क्षेत्रमा निरन्तर तापक्रम बढेको भन्दै मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ। आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो हावा चल्ने देखिएको भन्दै विभागका प्रवक्ता विभूति पोखरेलले सावधानी अपनाउन अनुरोध गर्नुभएको हो। बागमती र गण्डकी पनि तापक्रम बढ्ने सम्भावना देखिएको उहाँको भनाइ छ। आउँदा दिनमा धनगढीमा अधिकतम तापक्रम 40 डिग्री र नेपालगंज र भैरवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको।

0: भोलि बस्ने बनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 जना सांसद छन्। 5,27,00,00,000 बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1,00,000 5,00,000 रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो एक महिनाभित्र 5,00,000 बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 7 विशेष अदालतमा आज पनि बयान लिँदैछ। विशेष अदालतका सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अरियालसहित 7 बयान भइरहेको हो। बयान आजै पूरा भएमा थुन्छेक बहस हुनेछ। आयोगले अस्ति सोमबार अरियालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मोल्ह बाउरका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10,13,00,00,000 रूपियाँ भन्दा बढी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरको बन्ध्याकरण गर्ने भएको छ। बाँदर आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाले संघीय सरकारको समन्वयमा बन्ध्याकरण गर्ने योजना ल्याएको हो। गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको पालिका अध्यक्ष किरण राईले जानकारी दिनुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
1: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेश, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आंकलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यान पावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा हुनुहुन्छ।
0: विश्वकप फुटबलको अन्तिम 32 लागि अबदेखि निर्णायक प्रतिस्पर्धा हुँदैछ।
2: विश्वकप फुटबलमा आजदेखि हरेक समूहका टोलीले 2 खेल सकेका छन्। यो सँगै अबदेखि हरेक समूहमा तेस्रो र निर्णायक चरण शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलपछि अन्तिम 32 पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 12 समूहमा 4 टोली राखिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली अन्तिम 32 पुग्दा सबै समूहमा भएको प्रदर्शनका आधारमा उत्कृष्ट तेस्रो बन्ने 8 टोली पनि नकआउटमा पुग्नेछन्। 2 खेलपछि नै समूह के बाट कोलम्बिया अन्तिम 32 पुगेको छ, त्यस्तै समूह एबाट सह आयोजक मेक्सिको, समूह डीबाट अर्को आयोजक अमेरिका र समूह ईबाट जर्मनी नकआउट चरणमा पुगिसकेका छन्। त्यस्तै समूह आईबाट साविक उपविजेता फ्रान्स र नर्वे पनि नकआउट चरणमा पुगेका छन्। समूह जेबाट साविक विजेता अर्जेन्टिना अन्तिम 32 पुगेका छन्। विश्वकपको दोस्रो चरण सकिँदा दक्षिण कोरिया 3 अङ्कसहित छनौटको लयमै छ। समूह बीबाट आयोजक क्यानाडा र स्विजरल्याण्ड 4 अङ्कसहित छनौट नजिक छन्। त्यस्तै समूह सीबाट 4 अङ्कसहित ब्राजिल र मोरक्कोसँगै स्कटल्याण्ड पनि अन्तिम 32 छनौटमा

0: दावेदार छन्। त्यस्तै समूह डीबाट अस्ट्रेलिया र पाराग्वे समान तीन अङ्कसहित अन्तिम 32 को यात्रामा कायम छन्। अरू समूहका आइभरी कोस्ट, नेदरल्यान्ड्स, जापान र स्वीड।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: रहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुन्चेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हिन्टाले जानकारी दिनुभयो। आयोगले अस्ति सोमबार अरियालसहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुल्हादा बाउरका नेपाल प्रतिनिधि मोनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँभन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। नारायणगढ़मा जारी रासोपाको महाधिवेशनमा उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार दावी विरोध सकिएपछि बेलुका 6 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। बेलुका 7:30 बजेपछि मतदान शुरू हुने भनिएको छ। भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारका लागि सरेको छ। संघीय संसद सचिवालयले सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन धकेलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको हो। प्रतिनिधि सभामा रासोपाका 182 जना सांसद छन्। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद भुइँयालले न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको प्रयासबाट मात्रै सम्भव हुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको स्वतन्त्रता कायम राख्न राज्यको समग्र औद्योगिक व्यावसायिक र संस्थागत वातावरण उत्तरदायी हुनुपर्ने बताउनु भएको हो।
1: न्यायपालिकाको स्वतन्त्रता केवल न्यायाधीशहरूको प्रयासबाट मात्रै सुरक्षित रहँदैन, यसका लागि राज्यको समग्र औद्योगिक व्यावसायिक र संस्थागत वातावरण पनि उत्तरदायी हुनुपर्दछ। निजी क्षेत्र, उद्योग, प्रतिष्ठान, कम्पनी तथा तिनका व्यावसायिक संघ संस्थाले न्यायिक प्रक्रियामा न्यायाधीश, अदालतका कर्मचारी वा न्यायिक निर्णयको प्रक्रियामा अनुचित प्रभाव पार्ने कुनै अभ्यासमा संलग्न छन् छैन, यो विषय गम्भीर सार्वजनिक सरोकारको विषय हो। यस सम्बन्धमा कम छलफल भएको छ। यदि कमजोर न्यायपालिका भयो भने त्यसले लगानीको वातावरण, बिजनेस इन्भाइरोमेन्ट र उत्पादनलाई कमजोर बनाउँछ।
0: 5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। मुलुकभर 1,37,000 हेक्टरमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेसमा झनै 5% मात्र रोपाई सकिएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन नसकेको हो। मुलुकभर झनै 13,81,000 हेक्टरमा रोपाई गर्ने गरिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
2: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आकलन गरेसँगै जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनेको छ, त्यसमा चाहिँ हामीले
0: खबर यति नै, नमस्कार।

नारायणगढ़मा जारी राजसभाको महाधिवेशनमा चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। आज दिउँसो फेरि राजसभा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो। आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। बेलुका

0: 20 बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँको डल्लु र सीतापाला क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 7 जनाको बयान सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अरियाल सहित 7 जनाको बयान भएको हो। 7 जनाको बयान पूरा भएसँगै थुन्चेक बहस बाँकी रहेकाले अदालतमा उपस्थित भएका सबैलाई न्यायिक हिरासतमा पठाइएको र थुन्चेक बहस भोलि मात्रै हुने विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। आयोगले अस्ति सोमबार अरियाल सहित निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सुमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनी मुल्हा बाउरका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। यी पासपोर्ट सफाई प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। निर्वाचन आयोगले गएको 3 महिनामा मुलुकभर 1,81,000 नयाँ मतदाता थपिएको जानकारी दिएको छ। फागुन 21 को चुनावपछि 1,81,367 मतदाता थपिएको आयोगको भनाइ छ। गएको आम चुनावमा 1,89,03,689 मतदाता कायम थिए। आउँदो स्थानीय तहको चुनावको तयारीका लागि मतदाता नामावली अध्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको काम भइरहेको आयोगले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसूनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महत,
1: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस, यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यानपावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा हुनुहुन्छ।
0: सत्तापक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाएपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित भएको छ। आज पनि बैठक बस्न नसकी भोलिका लागि सारिएको हो। हिजो बैठक शुरू भए लगत्तै सत्तापक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुखले आजका लागि बैठक बोलाउनु भएको थियो। नेकपा एमालेकी सांसद नरमाया ढकालले बजेट बनाउँदा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी गरेको र सांसदहरूले ल्याएका योजना नसमेटेको आरोप लगाउनु भएको छ। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला नदिए कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी श्रम मापदण्ड नै बनाएर काम गरिरहेको पनि उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

नारायणगढ़मा जारी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनमा पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। बेलुकी 8:30 बजेपछि मतदान शुरू गर्ने रासोपा निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। मतदानका लागि 80 विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मतदान गर्नेछन्। महाधिवेशनमा 4,000 भन्दा धेरै प्रतिनिधि सहभागी छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यको मतदान सकेर भोलि बिहान पदाधिकारीको मतदान गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभएको छ। भोलि 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री गरी 6 जनाको चुनाव

0: और याल सहित निर्देशक सुनील कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्यूटर इंजीनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल र जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्र राज मल्ल सहितलाई अदालतमा उपस्थित गराइएको हो। यी पासपोर्ट छपाई प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको दावी सहित अख्तियारले अस्ति सोमबार मुद्दा दर्ता गरेको हो। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएशनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
1: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खान भएन होइन, त्यो सरकारले तोकिदिएको नि त, त्यो फार्ममा यो फार्म आउटब्रेक भएको एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन, के अरे बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले काहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन, यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
2: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
1: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन, एउटा मेन त्यो हामी रोग गर्नुपर्ने हुन्छ, अनि यो मेन प्रहरी प्रशासनले भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलि निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै कहीँ कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
2: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
1: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, त्यस्तो पकाएर खाने राम्रो पकाएर खाने।
2: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
1: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्दछ।
2: अब यसले चाहिँ मानव स्वास्थ्यमा कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
1: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भनेर आलोचना आएको छ कि होइन, तर त्यस्तो मान्छे सरेको त छैन खासै नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोक राख्न नराम्रै हुन्छ यसको।
0: पर्यटक भिसाको म्याद सकिएर पनि नेपाल बस्दै आएका 24 जना विदेशी पक्राउ परेका छन्। स्थायी परिचय खुल्ने कागजात पासपोर्ट साथमा नभएका सकिएको पर्यटक भिसा लिए गैर कानूनी रूपमा बस्दै आएका 24 बंगलादेशी नागरिकहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँको डल्लु र सीतापाइला क्षेत्रमा कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ। कोशी प्रदेशसभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेशसभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको रिपोर्ट।
3: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल,
4: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई

0: पनि बोलाइराखेको अवस्था हुन्छ। अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
1: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
2: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 औँ अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 औँ अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीवहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्ष, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
1: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन।
3: अब खबर फटाफट।
4: बागलुङमा लागु औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सड़क खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 जना गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज, आरक्ष्य र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च, असन, सुन्धारा परिसर, बाग बजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने।
3: विश्वकप फुटबलको अन्तिम 32 का लागि अबदेखि निर्णायक प्रतिस्पर्धा हुँदैछ।
4: विश्वकप फुटबलमा आजदेखि हरेक समूहका टोलीले 2-2 खेल सकेका छन्। यो सँगै अबदेखि हरेक समूहमा तेस्रो र निर्णायक चरण शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलपछि अन्तिम 32 पुग्ने सबै टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 12 समूहमा 4-4 टोली राखिएको छ। हरेक समूहबाट शीर्ष 2 टोली अन्तिम 32 पुग्दा सबै समूहमा भएको प्रदर्शनका आधारमा उत्कृष्ट तेस्रो बन्ने 8 टोली पनि नकआउटमा पुग्नेछन्। 2 खेलपछि नै समूह केबाट कोलम्बिया अन्तिम 32 पुगेको छ। त्यस्तै समूह एबाट सह आयोजक मेक्सिको, समूह डीबाट अर्को आयोजक अमेरिका र समूह ईबाट जर्मनी नकआउट चरणमा पुगिसकेका छन्। त्यस्तै समूह आईबाट साविक उपविजेता फ्रान्स र नर्वे पनि नकआउट चरणमा पुगेका छन्। समूह जेबाट साविक विजेता अर्जेन्टिना अन्तिम 32 पुगेका छन्। विश्वकपको दोस्रो चरण सकिँदा दक्षिण कोरिया 3 अङ्कसहित छनौटको लयमै छ। समूह बीबाट आयोजक क्यानाडा र स्विजरल्याण्ड 4 अङ्कसहित छनौट नजिक छन्।
3: समका खबर यति नै। नमस्कार।
5: बीएस गोरखा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै 2600 भन्दा धेरै उजुरी
1: 9000 प्लस फारम बुझाउनु भएको छ। पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो, लक्ष्य 150 भन्ने छ।
0: होल्डिङ सेन्टर खाली गर्ने निर्देशनपछि कति सुकुमवासीले छाडे आश्रय स्थल?
2: पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवत विस्तार गर्छौँ, बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम सुरु हुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा कङ्गोमा इबोला खोपको परीक्षण थाल्न लागि डब्ल्युएचओको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ। उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्युदर दुईवटा एन्टिभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना

0: क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन्, उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाशप्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन, छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौँ।
2: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20,000-22,000 हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
1: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
2: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौँ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
1: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बिचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपय पहिले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
2: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढङ्गले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोगप्रति व्यक्त भइरहेको पाइन्छ।
2: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारी

0: अधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुनसक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
1: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनर्स्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन्, दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रुपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी सुरुमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौँ।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौँ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
3: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ जो जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ सङ्कलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
3: तर सञ्चार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनर्स्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
2: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही 1-2 दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
3: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले 5 दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
2: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। सञ्जय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्।
4: किमो गर्ने औषधि चाहिँ अब त्यही दिनलाई मात्र थाहा हुन्छ, तत्काल चाहियो तत्काल चाहियो, कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तो, अनि त्यसमा त्यो औषधि नपाउनुको पीडा चाहिँ एकदमै गाह्रो भएको थियो।
1: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
5: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू मूल्य प्रणाली अपनाउनलाई अन्कनाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्दैन।
1: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढिने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
6: नेपाल सरकारको अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा छ।
1: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्व स्वास्थ्य सङ्गठनले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको सङ्ख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट सङ्कलन गरिएको नमुनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टिबडिजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएको पाइएको छ। रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्। मुलुकभरका अधिकांश गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लामा

0: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
1: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेको ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जन्य पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले अथवा भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ सर्भिलेन्स गर्ने। अनि त्यो कहाँ जस्तै कुनै कोही ठाउँ कुखुरा मरेको अथवा कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने स्याम्पललाई टेस्ट गराउने त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
0: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
1: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन जस्तै खाने मान्छेले चाहिँ अब रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खाने कुरा भएन कि तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
0: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
1: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला स्थित कार्यालयहरूलाई जानकारी गराएको छौँ कसरी कन्ट्रोल गर्ने भनेर उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्छ।
0: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
1: यसको असर त अब देखियो भने मान्छे अब जस्तै एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन त्यस्तो मान्छे मान्छे सरेको छैन खासै नेपालमा तर देखियो भने चाहिँ अब यसको फाइबोग्राफ नराम्रै हुन्छ यसको।
2: ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज परियाल सहित सात जनाको बयान विशेष अदालतले लिएको छ। हौस् त अहिलेसम्मका खबर यति नै।

0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
0: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। त्यसका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी,
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खान भएन होइन, त्यो सरकारले तोकिदिएको नि त त्यो फार्ममा, यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाढ उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिलेकाहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन, यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेँ त्यो ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्नलाई मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन, एउटा मेन चाहिँ हामी चाहिँ रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलि निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्स पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने, अनि कहाँ जस्तो कहीँ कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको चाहिँ काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पाए त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने,

बागलुङमा लागु औषध खाएर गाड़ी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सड़क खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 जना गाड़ी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाग बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने। नवलपरासीको कावासोती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका 5 वटा सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँका दरले झण्डै 30 लाख अनुदान वितरण। गएको 11 महिनामा 10,845 विद्युतीय सवारी साधन आयो।

0: 5/27 करोड बचत रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ, कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्षी दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

0: थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू विशेष गरी तिनवटा सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यानपावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामा हुनुहुन्छ।
1: प्रधानमन्त्री बालेन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्नु भएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

देशभर 1,37,000 हेक्टर जमिनमा रोपाई भएको छ। कृषि विभागले देशभर करिब 10% धान रोपाई भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भएर जम्मा उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपद, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। मध्य प्रदेशमा आँप उत्पादन घटेको छ। यस वर्ष हावाहुरी र रोग किराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनु भएको छ। किसानले उन्नत जातका बिरूवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिंचाई प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्। कृषि विकास निर्देशनालय धनुषाका अनुसार आर्थिक वर्ष 2082-83 प्रदेशभर 32,574 हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। सो क्षेत्रफलबाट प्रति हेक्टर औसत 9.4 मेट्रिक टन उत्पादकत्वका दरले 2,94,567 मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 29,880 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 11.43 मेट्रिक टन उत्पादकत्वका दरले 3,31,445 मेट्रिक टन आँप उत्पादन भएको थियो। तुलनात्मक रूपमा चालू वर्ष आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,878 मेट्रिक टनले घटेको छ। मध्य प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायतका जातका आँप उत्पादन हुने गर्छ। यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाका साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ। देशका 6 महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका छन्। 6 महानगरको जम्मा बजेट आगामी वर्षका लागि करिब 54.3 अर्ब पुगेको छ। चालू आर्थिक वर्षमा यी महानगरको जम्मा बजेट करिब 53.7 अर्ब थियो। 6 महानगरको बजेट करिब 96 करोडले बढ़ेको छ। सबैभन्दा ठूलो बजेट काठमाडौँ महानगरपालिकाको छ। काठमाडौँले आगामी वर्षका लागि 25.88 अर्ब बजेट ल्याएको छ। चालू वर्षमा यहाँको बजेट 25.11 अर्ब थियो। बजेट करिब 77 करोडले बढ़ेको छ। महानगरले जम्मा बजेटको 61% पूर्वाधार क्षेत्रमा छुट्याएको छ। यस्तै ललितपुर महानगरपालिकाले 7.48 करोड 87 लाखको बजेट ल्याएको छ। चालू वर्षमा यसको बजेट 7.47 करोड 41 लाख थियो। बजेटमा सामान्य वृद्धि भए पनि पुँजीगत खर्च घटाइएको छ। कर्मचारी खर्च बढ़ेकाले चालू खर्च बढ़ेको महानगरले जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 7.15 करोड 25 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 8.35 करोड 12 लाखको बजेट ल्याएको थियो। पोखराले करिब 1.20 करोडले बजेट घटाएको छ। चालू वर्षमा जेठ मसान्तसम्म पोखराको 40% मात्र बजेट खर्च भएको छ। भरतपुर महानगरपालिकाले पनि 5.51 करोड 70 लाखको बजेट ल्याएको छ। चालू वर्षमा 5 अर्ब 22 करोड रुपियाँको बजेट ल्याइएको थियो। बजेट यहाँ करिब 30 करोडले बढेको छ। वीरगंज महानगरपालिकाले बजेटको आकार बढ़ाएको छ। आगामी वर्षका लागि 4.42 करोड 34 लाख रुपियाँको बजेट ल्याएको छ भने चालू

0: पाँच अर्ब 27 करोड 75 रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्, ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सहजीहरूको कार्यकक्षी, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका सूचना अधिकारी शान्ति महत:
5: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशमा अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथा स्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यानपावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथा स्थानमा तयारी अवस्थामै हुनुहुन्छ।
0: प्रधानमन्त्री बालिन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ।
6: रेडियो बीएफबीएस।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
4: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको अध्यक्ष अस्वस्थ रहेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
3: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। त्यसका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
5: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त
6: त्यो
5: फार्ममा यो फार्ममा आउटब्रेक भएको त्यो एरिया भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाह्र उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिले कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि बिरामी कुखुराहरू, त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका तपाईँको कुराहरू चाहिँ कन्ज्युम गर्नु भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
6: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
5: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेको ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्न मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन चाहिँ हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्सको पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै कहीँ कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
6: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
5: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ रोगी कुखुराहरू अथवा सस्तोमा पाए जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खानेकुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
6: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
5: नियन्त्रण लाग्यो हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला स्थित कार्यालयहरूलाई जानकारी गराएको छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्दा।
6: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
5: यसको असर त अब देखियो भने मान्छे अब एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे मान्छे सरेको छैन खास नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोग्राफ नराम्रै हुन्छ यसको।
3: अब खबर फटाफट।
7: बागलुङमा लागु औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ। मालडुङ्गा सड़क खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा। अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाग बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने। नवलपरासीको कावासोती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका पाँचवटा सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँका दरले झण्डै 30,00,000 अनुदान वितरण गएको 11 महिनामा 10,845 विद्युतीय सवारी साधन आयात
2: यो PFBS गोर्खा रेडियो हो।

चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई

0: 5,27 करोड़ 75 रकम फिर्ताका लागि सहयोग गरिदिन भन्दै काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बचतकर्ताले आवेदन दिएका छन्।
1: रकम फिर्ताका लागि उनीहरूले वैशाख 17 देखि हालसम्म आवेदन भरेको विभागका प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिनुभएको हो। हाल दैनिक औसत 30 जनाले उजुरी दिने गरेको र अधिकांश साना बचतकर्ताको निवेदन पर्ने गरेको उहाँको भनाइ छ। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम फिर्ताको माग गरेका छन्। पछिल्लो समय महानगरको सहकारी विभागले उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। केही दिन अघि मात्रै महानगरले बुद्ध दर्शन सहकारी मार्फत 1,50,000 बचत गर्ने 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको र आउँदो 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। हाल काठमाडौँ महानगरमा 1,912 सहकारी छन्।
0: कोशी प्रदेश सभा भवन जलेको 9 महिना बितिसक्दा पनि प्रदेश सभाको कामकाज अझै अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ। बैठक कक्षको अभाव र पूर्वाधारको कमीले समिति बैठकदेखि प्रशासनिक कामसम्म प्रभावित बनेका छन्। ध्रुव भट्टराईको यो रिपोर्ट।
2: प्रदेश सभा सचिवालय कटरी स्थित एकीकृत तरकारी तथा थोक बजारमा सञ्चालन भइरहेको छ भने प्रदेश सभाको बैठक विराटनगरको वीरेन्द्र सभागृहमा बस्ने गरेको छ। बैठक कक्षको अभावका कारण समितिका बैठक सञ्चालन गर्न समेत कठिनाई भइरहेको छ। कतिपय अवस्थामा समितिका बैठक सभामुखको कार्यकक्षमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ। न्याय तथा प्रशासन विधायन समिति सभापति कमला दर्नाल:
3: बैठक हल चाहिँ हाम्रो एउटा मात्रै छ र एउटा बैठक हल भएको कारणले कहिले चाहिँ अब सभामुखमा कहिले उपसभामुखमा बस्नुपर्ने स्थिति छ। अब 7 विषयगत समिति छन्। ती समितिहरूको बैठक जुधेको अवस्थामा, अब जुधेको छैन भने त हलमै भइहाल्यो होइन, अब त्यो हुँदा चाहिँ कस्तो भने अलिकति अब बसाइलाई चाहिँ अलिक व्यवस्थित गर्न नसकिने होइन, अब लेख्ने कुराहरूमा चाहिँ अभाव, अब छलफलमा चाहिँ अलिकति अब विज्ञहरूलाई पनि बोलाइराखेको अवस्था हुन्छ, अब त्यस्तो अवस्थामा चाहिँ अलिकति अब कठिनाई भएको चाहिँ महसुस भएको छ।
2: प्रदेश सभाको मुख्य बैठक अहिले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन भइरहेको छ। सभागृह प्रयोग गरे बापत प्रदेश सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको छ। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
4: वीरेन्द्र सभागृह हामीले भाडामा लिएर अधिवेशनहरू सञ्चालन गरेका छौँ। यो भाडामा हामीले 82 माघ 18 गतेदेखि भाडामा लिएर 82 माघ 25 गतेदेखि प्रदेश सभाको 8 अधिवेशन त्यहाँ सञ्चालन गरेका थियौँ र अहिले 9 अधिवेशन त्यहाँ सञ्चालन भइरहेछ। प्रदेश सभा आफ्नो भवन नहुँदा अब सचिवालय भवन कटहरीमा छ, प्रदेश सभा भवन उता वीरेन्द्र सभागृहमा छ। कर्मचारीहरू आउने जाने, त्यहाँ मान्यजीहरूलाई सेवा सुविधा पुर्याउने, बैठक कक्षदेखि लिएर सभामुख सभाजीहरूको कार्यकक्ष, दलका कार्यकक्षहरू, समिति हलहरू, सबै कुराहरूमा हामीलाई असुविधा नै छ।
2: स्थायी भवन निर्माणको काम अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन, त्यसैले प्रदेशको महत्वपूर्ण विधायिका गतिविधि अहिले पनि अस्थायी संरचना र भाडाको सभागृहबाट सञ्चालन भइरहेको छ। स्थायी भवन नबन्दासम्म यस्तै अस्थायी व्यवस्थाबाटै काम चलाउनु पर्ने अवस्था देखिएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा मुलुकभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणका सूचना अधिकारी शान्ति महत:
5: यो वर्ष चाहिँ करिब 51,000 घरधुरीहरू चाहिँ प्रभावित हुने, त्यसमा पनि लुम्बिनी प्रदेश, त्यसपछि कोशी मधेस यसरी चाहिँ सिक्वेन्सियल छ भने कर्णाली प्रदेशसँग अलिकति तुलनात्मक रूपमा कम प्रभाव पर्ने भनिएको छ। 2,26,000 जनसङ्ख्या चाहिँ प्रभावित हुने भनेको छ। यी प्रभावित हुने हामीले आङ्कलन गरेसँगै जुन जुन क्षेत्रमा चाहिँ बढी प्रभाव पर्ने भनिएको छ त्यसमा चाहिँ हामीले विपद सम्बद्ध सबै निकायहरूलाई चाहिँ तयारी अवस्थामा राखिएको छ। उपकरणदेखि लिएर खोज उद्धार राहत सामग्रीहरू पनि विगत वर्षहरूभन्दा थप खरिद गरिएर थप व्यवस्थित रूपमा हामीले त्यसलाई पनि आफ्नो यथास्थानमा भण्डारणको व्यवस्थाहरू पनि गरेका छौँ। तालिम प्राप्त जनशक्तिहरू, विशेष गरी 3 सुरक्षा निकायका जनशक्तिहरू थप पहिला पनि परिचालित हुन्थ्यो, त्यसमा अझ गोताखोर लगायतका ट्रेन म्यानपावरहरू थप गरिएको छ र अहिले आफ्नो क्षेत्रमा चाहिँ यो मनसुन सुरु भइसकेपछि डेडिकेटेड टिमहरू चाहिँ आफ्नो ठाउँमा यथास्थानमा तयारी अवस्थामै हुनुहुन्छ।
0: प्रधानमन्त्री बालेन शाहकी पत्नी सुबिना काफ्लेले आफ्नो ब्याग सुरक्षाकर्मीलाई बोकाएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ।

0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 वटा गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 वटा गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट पेश गर्न नसकेका गाउँपालिकामा तयारी नपुगेको, अध्यक्ष अस्वस्थ रहेको, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथा बजेट निर्माणमा सहमति जुट्न नसकेको लगायतका कारण देखिएको महासंघले जनाएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार 10 गतेभित्र गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ।
0: बर्ड फ्लू संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक नियममा कडाई गर्न डाक्टरले सुझाव दिएका छन्। देशका 11 जिल्लाका कम्तीमा 80 ठाउँमा संक्रमण भएको भनिएका बेला नेपाल भेटेनरी एसोसिएसनका गण्डकी अध्यक्ष डाक्टर राजेश कुमार चौधरी
2: जुन ठाउँमा देखिएको छ त्यो ठाउँको चाहिँ खाना भएन होइन, त्यो सरकारले तोकिदिएको नि त त्यो फार्ममा, यो फार्ममा आउटब्रेक भएको त्यो एरियामा, यो एरियामा भएको त्यो क्षेत्रको त्यो युज गर्नु भएन के अरे, बाँकी क्षेत्रको बाह्र उत्पादन भएका कुखुराहरू त खान मिल्यो नि होइन, अन्डा पनि खान मिल्यो, तर त्यसलाई चाहिँ सचेत भएर हामी चाहिँ अब कहिलेकाहीँ कस्तो हुन्छ भने एकदम सस्तोमा पनि कुखुराहरू बाहिर आइरहेको हुन्छ कि, बिरामी कुखुराहरू त्यस्ता कुखुराहरूलाई कन्ज्युम गर्न भएन भन्ने कुरा एउटा होइन, अनि जस्तै अब मरेको कुखुराहरू होइन यतिकै मरेका अथवा कुखुराहरू चाहिँ कन्ज्युम गर्न भएन भन्ने कुरा चाहिँ, अर्को कुरा चाहिँ उहाँहरूले जो कन्ज्युमर हुन्छ कन्ज्युमरले चाहिँ किन्दाखेरि अब राम्रो ठाउँबाटै स्रोतबाट किन्दा राम्रो हुन्छ नि त।
3: किसान र जुन सरकारी नियमन गर्ने निकायहरू हुनुहुन्छ उहाँहरूले गर्नुपर्ने काम चाहिँ के हुन्छ यस्तो अवस्थामा?
2: हामीले अहिले चाहिँ मेन गर्नुपर्ने जस्तै जुन ठाउँमा देखेको ठाउँबाट चाहिँ कुखुराको अथवा कुखुरा जाने पशुहरू चाहिँ ओसार पसार गर्न मेन रोगै लगाउने हो, र त्यहाँ भएका क्षेत्र त्यो क्षेत्रमा भएका कुखुराहरू अथवा त्यहाँ प्रयोग हुने दाना होला अथवा के के चाहिँ पशुहरू त्यो अथवा मल सुली होला त्यो मलहरू चाहिँ बाहिर प्रयोग गर्न भएन एउटा मेन त्यो हामी रोग गर्नुपर्ने हुन्छ। अनि यो मेन प्रहरी प्रशासनले भनौँ न क्वारेन्टाइन कार्यालयहरूले चाहिँ यसमा अलिक निगरानी बढी गर्नुपर्छ र हामीले अलिक सर्भिलेन्सको पाटोमा अलिकति बढी फोकस गर्नुपर्ने हुन्छ, सर्भिलेन्स गर्ने अनि कहाँ जस्तै गर्ने कोही ठाउँ कुखुरा मरेको त कुनै चरा मरेको जस्तो पायो भने त्यसलाई चाहिँ स्याम्पल कलेक्सन गर्ने, स्याम्पललाई टेस्ट गराउने, त्यसको त्यो काम चाहिँ गऱ्यो भने रेगुलर सर्भिलेन्सको काम चाहिँ गरिराख्नुपर्ने हुन्छ हामीले सरकारी कार्यालयहरूले।
3: उपभोक्ताले गर्नुपर्ने के हुन्छ त यस्तो अवस्थामा?
2: सबभन्दा पहिला त जस्तै रोगीहरू चाहिँ खान पाएन कि त्यति एउटा मेन इम्पोर्टेन्ट पार्ट होइन, जस्तै खाने मान्छेले चाहिँ अब रोगी कुखुराहरू अथवा सस्तोमा पायो जहाँ पायो त्यो पायो भने त्यो ल्याएर खाने कुरा भएन कि, तर त्यसलाई तपाईँहरूले अब हामीले कन्ज्युमरले पकाएर खाँदा ठिक हुन्छ नि, जस्तो पकाएर खाने राम्रो पकाएर खाने।
3: अब यो अब यसलाई नियन्त्रण त गर्नु पर्ला, कसरी नियन्त्रण गर्दा राम्रो हुन्छ?
2: नियन्त्रण लागि अब हामीले अब अहिलेसम्म गरेका चाहिँ सबै अब प्रशासनदेखि लिएर हाम्रो जिल्ला स्थित कार्यालयहरूलाई जानकारी गराएका छौँ कसरी कन्ट्रोल गर्ने भनेर, उहाँहरूले चाहिँ अब जस्तै कुखुराको ओसार पसारमा नियन्त्रण गर्ने कुराहरू प्रशासनलाई जानकारी गराएको त्यही नै गर्छ।
3: अब यसले चाहिँ मानव स्वास्थ्यमा कतिको कति गम्भीर खालको असर पार्न सक्छ, के समस्या हुन सक्छ?
2: यसको असर त अब देखियो भने मान्छे अब एउटा मान्छे नेपालमा बितेको भन्ने आलोचना आएको छ कि होइन, त्यस्तो मान्छे मान्छे सरेको छैन खास नेपालमा, तर देखियो भने चाहिँ अब यसको एपोक राख्न नराम्रै हुन्छ यसको।
0: अब खबर फटाफट।
4: बागलुङमा लागु औषध खाएर गाडी चलाउने 5 चालक र 1 सहचालक पक्राउ, मालडुङ्गा सड़क खण्डको नियमित चेकिङका क्रममा पक्राउ परेका 6 जना गाडी स्टाफलाई 7 दिनको म्याद थपेर हिरासतमा राखियो। नेपाल आउने विदेशी पर्यटक मध्ये 60% राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्र घुम्ने गरेको आँकडा, अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी 10,98,000 पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क। कोशी टप्पु आरक्ष जंगली जनावरबाट पीड़ित स्थानीयलाई राहत वितरण गर्दै आरक्ष वरपर बस्ने पीड़ित बासिन्दालाई 23,14,000 राहत रकम बाँडियो। काठमाडौँका टोल टोलमा चलचित्र महोत्सव हुँदै खुला मञ्च असन सुन्धारा परिसर बाघ बजार मैतीदेवी मन्दिर खुला चौर बालाजु बाइपास लगन टोल र किर्तिपुर महाविहारमा गएको 5 गतेदेखि शुरू भएको चलचित्र महोत्सव 26 गतेसम्म जारी रहने। नवलपरासीको कावासोती नगरपालिका दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्दै नगरभित्रका 5 वटा सहकारीमा संकलन भएको 15,43,000 लिटर दूधका लागि लिटरको 2 रुपियाँको दरले झण्डै 30 लाख अनुदान वितरण।
5: यो PFBS गोर्खा रेडियो हो।

0: मुलुकभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट ल्याएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै मुलुकभरका 460 गाउँपालिका मध्ये 446 गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको जनाएको छ। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन बाँकी छ। तीमध्ये 5 गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी आएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभयो। बजेट